0: ますね。
1: すごいでしょ。これはサラサラヘア、これはツヤが出るタイプ。
0: へえ、いくらですか？
1: セールって書いてある。聞いてみよう。
0: すみません、このドライヤーはいくらですか？
2: 9900円です。
0: え、高すぎます。
3: अब हम इस मकान में की वजाहत करते हैं।
4: ताम इतनी सारी इकसाम की हेयर ड्राई देखकर हैरान है। वो कहती है,
0: तकसान अरिमस ने।
3: बहुत सारे हैं ना।
4: आयका उसकी तायिद करते हुए कहती है,
1: सुगोई देशो।
3: शानदार है ना।
4: वो ताम को मुख्तलिफ ड्रायर दिखाते हुए उनके बारे में बताती है।
1: कोरे वा सरा सरा हेया।
3: ये बालों को मुलायम करता है।
1: कोरे वा त्सियांगा देर टाइप।
3: और ये बालों को चमकदार बनाने वाली किस्म का ड्रायर है।
4: ताम ये सुनकर हैरान है। वो पूछती है,
0: इकुरा देस्का?
3: अच्छा, कितने का है?
4: आयका कीमत का टैग देखती है, लेकिन उस पर सुर्ख हरूफ में सिर्फ सेल लिखा है। वो कहती है,
1: सेल उत्ते कहते आरु?
3: इस पर सेल लिखा है।
1: कीते मियो?
3: पूछ कर देखते हैं।
4: ताम दुकान के अमले के फर्द से मुखातिब होती है।
0: सुनीमासे,
3: माफ कीजिएगा,
0: कोनो ड्रायर वा इकुरा देस्का?
3: ये हेयर ड्रायर कितने का है?
4: अमले का फर्द उसकी कीमत बताता है।
2: 9900 येन देस।
3: 9900 येन का है।
4: ताम को ये कीमत बहुत ज्यादा लगती है। वो हैरानी से कहती है,
3: अरे बहुत महंगा है।
4: ताम ने हेयर ड्रायर की कीमत तो उमदगी से पूछ ली, लेकिन बदकिस्मती से वो उसकी पहुंच से बाहर था।
3: अगर आप ताम की तरह कहें तकासुगीमस, यानी ये चीज बहुत महंगी है, तो बाज़ दुकानों में कीमत कम भी की जा सकती है।
4: आज के सबक का कलीदी जुमला है,
0: कोनो ड्रायर वा इकुरा देस्का?
4: ये हेयर ड्रायर कितने का है? इसके जरिए आप किसी भी चीज की कीमत मालूम कर सकते हैं।
3: अब हम आज के कलीदी जुमले की तशरीह करते हैं। कोनो के मानी है ये, दुराया का मतलब है हेयर ड्रायर, वा मौजू को जाहिर करता है, और इकुरा के मानी है कितने का। अब आज का नुक्ता, किसी चीज की कीमत पूछने के लिए ये जुमला इस्तेमाल किया जाता है, इकुरा देस्का?
4: यानी जिस चीज की कीमत पूछनी हो सिर्फ उसकी जानब इशारे करके ये पूछना काफी होगा, इकुरा देस्का?
3: जी हाँ, इसके साथ साथ पहले सीखे गए इशारती अल्फाज कोरे, सोरे, आरे भी इस्तेमाल किए जा सकते हैं। मसलन कोरे वा इकुरा देस्का, यानी ये कितने का है। और अगर आपको उस चीज का नाम मालूम हो तो आप कोरे, सोरे, आरे की बजाय कोनो, सोनो, आनो भी लगा सकते हैं। इस सूरत में उसके बाद इस्म यानी चीज का नाम लिया जाएगा।
4: आज का कलीदी जुमला भी इस अंदाज का है, कोनो दुराया वा इकुरा देस्का, यानी ये हेयर ड्रायर कितने का है। अब वक्त हुआ है मश्क का, तो सामीन सुनिए और दोहराइए।
5: इकुरा देस्का, कोनो दुराया वा इकुरा देस्का, कोनो दुराया वा इकुरा देस्का।
4: जी सामीन, यकीनन आपने जुमलों को उम्दगी से दोहरा लिया होगा।
3: और अब किसी दुकान में होने वाला एक मकालमा सुनिए। ग्राहक दुकानदार से किसी चीज की कीमत मालूम कर रहा है।
6: すみません。 この炊飯器はいくらですか?
7: 8700 円です。
3: अब इस मकान में की तशरीह।
6: すみません。
4: माफ कीजिएगा।
6: この炊飯器はいくらですか?
4: ये राइस कुकर कितने का है?
3: 炊飯器 राइस कुकर यानी चावल बनाने वाले बर्फी आले को कहते हैं।
7: 8700 येन देस।
4: 8700 येन का है।
3: इन जापानी करेंसी का नाम है जिसे अंग्रेजी और उर्दू में येन कहते हैं।
4: तो सामीन सुनिए और दोहराइए।
5: इकुरा देस का? कोनो सुईहानकी वा इकुरा देस का? सुमिमासेन, कोनो सुईहानकी वा इकुरा देस का?
3: अब दुकान के ऊंचे शेल्फ पर रखे हुए एयरफोन की कीमत पूछने की मशक करें। मतलूबा चीज चूंकि आप और दुकानदार दोनों से दूर है, चुनांचे उसके नाम से कबल इस्तेमाल किया जाएगा
6: आनो, आनो।
3: और एयरफोन का जापानी तलफ्फुज़ है
6: इयाहोंग, इयाहोंग।
3: तो सामीन कोशिश कीजिए।
8: सुमिमासेन, आनो इयाहोंग वा इकुरा देस्का? सुमिमासेन, आनो इयाहोंग वा इकुरा देस्का?
4: मुझे यकीन है कि अब आप किसी भी चीज की कीमत पूछ सकते हैं।
3: अब वक्त हुआ है इस्तेमाल की मशक का। आज का मकालमा कीमत के बारे में था। आप इससे पहले जू یعنی 10 تک کی گنتی سیکھ چکے ہیں. اب ہم کچھ بڑے اعداد بتاتے ہیں. پہلے دو ہندسوں والے اعداد، 20 یا 30 جیسے اعداد کے لیے 2 سے 9 تک کے جاپانی عدد کے بعد جو یعنی 10 لگائیں.
4: 20 کے لیے نی یعنی 2 کے بعد جو یعنی 10 لگا کر بنائیں نی جو.
3: جاپانی میں 10, 20, 30 وغیرہ 90 تک کے اعداد یوں ہوں گے: جو، نی جو، سان جو، یون جو، گو جو، روکو جو، نانا جو، ہچی جو، کیو جو. اب تین ہندسوں والے اعداد، 100 کو کہتے ہیں ہیاکو. 200, 300 وغیرہ کے لیے پچھلی مثال کی طرح 2 سے 9 کے عدد کے بعد ہیاکو یعنی 100 کا اضافہ کریں.
4: تو گویا جاپانی میں 200 کے لیے نی یعنی 2 کے بعد ہیاکو یعنی 100 لگائیں گے. اس طرح یہ ہوگا نی ہیاکو.
3: جی ہاں، بنیادی طور پر تو ایسا ہی ہے، لیکن بعض اعداد کا تلفظ کچھ مختلف ہے. مثلاً 300 ہے سام بیاکو، 600 ہے روپ پیاکو، اور 800 کو کہتے ہیں ہاپ پیاکو.
4: جی سامعین، انہیں اسی طرح یاد کر لیں.
3: ہزار کا بنیادی اصول بھی یہی ہے، 1000 کو کہتے ہیں سین.
4: تو 2000 کے لیے نی کے بعد سین لگا کر بنے گا نی سین، ٹھیک ہے نا؟
3: جی بالکل ٹھیک، لیکن یہاں بھی کچھ اعداد کا معاملہ مختلف ہے. 3000 کو کہتے ہیں سان زین، اور 8000 کا تلفظ ہے ہس سین. اعداد کو پڑھتے وقت اردو کی طرح جاپانی میں بھی پہلے بڑی اکائی سے شروع کیا جاتا ہے. مثلاً 1234 کو جاپانی میں کہیں گے سین نیہاکو سان جو یون.
4: اب آج کا مکالمہ ایک بار پھر سنیے، اس حصے پہ خصوصی دھیان دیں جس میں تام ہیئر ڈرائر کی قیمت پوچھ رہی ہے.
0: すごいでしょ。これはサラサラヘア。これはツヤが出るタイプ。へえ、いくらですか？セールって書いてある。聞いてみよう。すみません。このドライヤーはいくらですか？9900円です。え、高すぎます。
1: اب ہارو سان کی زنبیل کا کارنر. آج کا موضوع ہے جاپان کے کرنسی نوٹ اور سکے.
3: جاپان میں 4 اقسام کے کاغذی نوٹ ہیں، 1000 ین، 2000 ین، 5000 ین اور 10000 ین، لیکن 2000 ین کا نوٹ زیادہ عام نہیں.
4: انور صاحب، جاپان میں ہمیں مڑے توڑے یا بوسیدہ نوٹ بھی نظر نہیں آتے.
3: جی ہاں، کیونکہ جاپان کا مرکزی بینک بینک آف جاپان پرانے نوٹوں کو نئے سے تبدیل کرتا رہتا ہے. خصوصاً 1000 ین اور 5000 ین کے نوٹ تو ہر سال یا 2 سال بعد تبدیل کر دیے جاتے ہیں.
4: اور معاشرے میں نئے نوٹوں کا خصوصی کردار بھی تو ہے.
3: جی ہاں بالکل، شادی وغیرہ جیسی پرمسرت تقریبات میں مبارکباد کی رقم دیتے وقت نئے نوٹ خصوصی تہنیتی لفافے میں ڈال کر دینا آداب میں شامل ہے.
4: ایسے مواقع پر نئے نوٹ اچھا تاثر دیتے ہیں. ہمارے معاشرے میں بھی ایسا ہی ہے، بلکہ ہمارے یہاں تو بچوں کو عیدی دیتے وقت بھی نئے نوٹ دیتے ہیں.
3: جاپان میں سکوں کی 6 اقسام ہیں، 1 ین، 5 ین، 10 ین، 50 ین، 100 ین اور 500 ین. جاپان میں جگہ جگہ چیزوں کی فروخت کی مشینیں لگی ہوئی ہیں جن میں سکے استعمال ہوتے ہیں. تاہم ان مشینوں میں 1 ین اور 5 ین کے سکے استعمال نہیں ہو سکتے. دکان سے خریداری کے وقت تک وہ آپ کی جیب پر بوجھ بنے رہتے ہیں.